0: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔
1: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ سامعین ناظرین، یہ ملا جلا فرمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں۔ سامعین، کچھ بریکنگ نیوز ہوتی ہیں، جب بھی ملتی ہیں آپ کے ساتھ شیئر کرنے کی کوشش کرتے ہیں۔ تو موسم بھی تو آج بہت اچھا ہے، دھوپ نکلی ہوئی ہے، ٹیمپریچر بھی کافی بڑھ چکا ہے، لیکن سیاسی ٹیمپریچر جو ہے وہ نیچے آ رہا ہے، چونکہ حکومت جو ہے وہ بننے جا رہی ہے، وزراء ڈیسائیڈ ہو چکے ہیں، ابھی مکمل تو نہیں ہوا لیکن بہت ساری چیزیں طے ہو چکی ہیں۔ اس کے علاوہ بھی بہت ساری سیاسی تبدیلیاں آ رہی ہیں، کون سے وزراء بن رہے ہیں اور کون سی غیر ملکی مسلمان بھی جو ہے وہ وزیر بننے جا رہی ہے، اس طرح کی باتیں جو ہے وہ چل رہی ہیں۔ تو ہمارے ساتھ اس وقت ہمارے تجزیہ نگار عدنان امین علی ہمارے ساتھ موجود ہیں۔ عدنان، ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں۔
2: السلام علیکم راجہ صاحب، بسم اللہ الرحیم، آپ کیسے ہیں راجہ صاحب؟
1: اللہ کا شکر ہے۔ عدنان، میں نے بات کی گرمی کی، سیاسی ٹیمپریچر تو اب کم ہو رہا ہے چونکہ حکومت بننے جا رہی ہے، اور آپ کیا کہیں گے؟
2: ہاں راجہ صاحب، موسم تو کافی گرم آ گیا، اور اس کا کیا کہتے ہیں، اس کا ایک بندہ کیسے تھا، اس کی بڑی عجیب خوبصورتی ہے، چیز ہوتی ہے قدرت کی بھی۔ کیا آپ دیکھیں، جب یہ گورنمنٹ پہلے کانگلے گھومتے آیا تھا تو اس وقت بھی گرم موسم آ گیا تھا، اور جب لاسٹ لوکے نے دوسری عونتیں کی تھی تو بارش شروع ہو گئی تھی، تو جب وہ ختم ہوئی ہے پھر دھوپ آ گئی ہے۔ تو اللہ کرے اس دھوپ کی کیا کہتے ہیں نشانی یہ ہوگی گورنمنٹ کوئی اچھا کام کرے گی، کیونکہ اب سورج ان کے لیے قسمت میں، موسم کافی گرم ہے اور ان کے لیے بھی کافی ہاٹ ہے اندر، کیونکہ جب نیگوشیشن چل رہی ہوں تو پھر تو کافی ہاٹ ہوتا ہے۔ اور خبر یہی ہے کہ ہاں، آپ نے جو بریکنگ دی ہے کہ ایک مسلمان ہے، اس کا چانسز ہیں کہ وہ ڈیفینیٹلی کوائٹ شیور ہے کہ وہ 95% مسٹر بنے، بڑی کھیل ویس تک گورنمنٹ میں گئے تو اس کا چانسز کافی ہیں، وہ ماتھا لیکو کے ساتھ بنیں گی، کیونکہ ٹیکنیکلی دیکھا جائے تو اس نے پرسنلی ووٹ بھی اپنے چیئرمین سے 1000 زیادہ ووٹ لیا تھا جب الیکشن ہوا تھا، اور وہ کافی پاپولر ہے اس پارٹی میں، اور وہ بڑی کھیل ویس تک کی نیگوشیشن ٹیم میں بھی ہے، وہ ڈیل اس وقت چل کر رہے ہیں اور کہہ رہے ہیں کہ اگلے ہفتے تک گورنمنٹ کیا کہتے ہیں تیار ہو جائے گی۔
1: تو کیا آپ سمجھتے ہیں کہ ریڈیکیل کو 2000 ملنے جا رہی ہیں؟
2: جی، میرے خیال سے ان کو 3 ملیں گی، مرغات کو بھی 3 ملیں گی، اور 3 or 4 ملیں گی، اور باقی پھر ایسے اور سوشل ہے، کیونکہ اس میں ایک اور وجہ بھی ہے کہ لاسٹ لوکے کی جو اس کی خاص ہے کہ مسٹر 25 سے کم ہوں، لاسٹ لوکے کی تو خواہشیں کافی ہیں، مگر وہ تو بندہ کہہ لے کہ اس قسم کا، وہ تو ایک قسم کا، اس کے پاس تو اب اتنا کہنے کے لیے ہے ہی نہیں، جو اس کو گیم کھیلی تھی اس کا تو اس کو الٹا ہی اثر پڑا ہے، تو اس کے پاس تو اب یہی ہے کہ وہ بیٹھ کے ہاں ہاں کرتا جائے، اس کے لیے فائدہ یہی ہے، کیونکہ دوبارہ الیکشن میں نہ جائے، دوبارہ الیکشن میں گیا تو میرے خیال سے وہ تو لمبی کٹ کھا لے گا، تو اس لیے وہ تو پھر آپ دیکھتے ہیں۔ میری اپنی ہے کہ 20 to 22 مسٹر ٹوٹل بنیں گے، جس کے اندر 7-8 ملیں گے سوشل مقدس کو، اور 5-6 ایس ایف کو ملیں گے، اور پھر باقی کا دیکھا جائے گا یہ دونوں کتنے دیتے ہیں۔
1: تو باقی ظاہر ہے جونگے کی بھی کوئی نہ کوئی وزارت تو ہوگی، تو لیکن یہ بلو بلاک کو اس کا مطلب ہے شکست ہوئی۔
2: ہاں، ان کی تو سکرچ کافی بڑی ہوئی، اور ان کی بڑی کیا کہتے ہیں، بڑی لاسٹ ہے کہ یہ نہیں حکومت بنا سکے جب موقع تھا، مگر راجہ صاحب وہ بھی تو دیکھا جائے نا، وہ بھی مشکل تھا، کیونکہ جب وہ مجلس میں بیٹھا ہوا تھا اور اس نے ڈائریکٹلی کہہ دیا تھا کہ لاسٹ لوگ مسٹر نہیں بن سکتا، تو پھر تو آپ سے مشکل ہی تھا، کیونکہ سب کو پتا کہ لاسٹ لوگ کے دماغ میں ایک ہی چیز ہے کہ وہ مسٹری دینا چاہتا ہے، اور وہ اس کی یہی خواہش ہے، کیونکہ اس کے اندر یہ بھی تو ہے نا کہ یہ بھی تو ابھی دیکھنا ہے نا کہ پارلیمنٹ کا چیئرمین کون بنتا ہے، کیونکہ جو جو جو جو جو فالکے سنگھ سو مین ہوتا ہے، اس کی تہا بھی اتنی ہوتی ہے اور اس کی ذمہ داریاں بھی اتنی ہوتی ہیں، کافی ہوتی ہیں، اور اس کی تہا بھی اتنی ہوتی ہے جتنی سٹیٹس منسٹر کی ہوتی ہے، تو ایک قسم اس کے قریب ہی ہوتی ہے، سو اب یہ بھی تو دیکھنا نا کہ فالکے سنگھ سو مین کون بنتا ہے۔
1: تو یہ پہلی دفعہ آ رہی ہے حکومت میں ایس ایف، یا کہ پہلے بھی حکومت میں رہی ہے؟
2: پہلے رہی ہوئی ہے، لیٹسٹ جو رہی ہے، لیٹسٹ جب یہ رہی تھی، اور भी वो थी 2011 में जब वो बनी थी हिल टॉम स्मिथ, उस वक्त हुकूमत में थे ये, और ये सेकंड टाइम है। तो और उस वक्त इनका काफी नुकसान हुआ था क्योंकि इनकी पॉलिसी इतनी नहीं थी कामयाब हो सकी।
1: तो इन इस लिस्टन को वजारतें तो नहीं मिल रही, लेकिन कोई पोस्टें तो ज्यादा डेफिनेट मिलेंगी।
2: दरअसल सब वो पोस्टें तो उनके पास नहीं, उनको इतनी है, वो हो सकता है कि उनको कोई जो फॉर्म के चेंज मिल गया है उसके अंदर कोई उनको स्टॉक पोजीशंस मिल जाए। मगर देखा जाए तो टेक्निकली तो उनके पास क्या कहते हैं पार्लियामेंट का आखिरी मंडेट तो उनके पास ही होंगे ना। और मेरे ख्याल से जो जो जो लास्ट लुकी की स्पेल है कि जो मैं दिमागी तौर पे एनालाइज की तरह देखूं, तो वो मेरे ख्याल से ये स्पेल कह रहा है कि ये गवर्नमेंट बन जाएगी, तो बाद में जब क्या कहते हैं बजट वगैरह बनाने हम करेंगे तो मैं वेंचर और कंजर्वेटिव का अंदर ले आऊंगा। पर उसका तो उसको फायदा कोई नहीं है क्योंकि वो उनको लाने की अंदर कोशिश करेगा, तो जो पार्लियामेंट है इस कौन ले आएंगे एल्टरनेटिव हूँ वो फिर इस हुकूमत को बिल्टा कर सकते हैं। तो देखा जाए तो अपना अपना हिसाब देख रहे हैं इस वक्त। मगर इंगसलेशन काफी क्योंकि जो आपने शुरू में बात की है जैसे कि एसएफ गवर्नमेंट में रहा है कि नहीं रहा, तो उससे बंदा देखे तो इंगसलेशन ने काफी सबक 2011 से सीखा हुआ है। क्योंकि आपको शायद लोगों को व्यूअर को इलम ना हो, शायद आपको इलम हो कि 2011 में एक इश्यू बना था बहुत बड़ा, वो ये बना था कि इंगसलेशन के साथ एक स्कैडर का फॉर्म बन गया हुआ था। जब वो स्कैडर का फॉर्म बन गया हुआ था ना, तो हेलिस ऑन स्मिथ और प्यान खौन तक जो छोड़ गया हुआ सियासत, जो आजकल डीआर का डायरेक्टर है, कैनाल डायरेक्टर बन चुका हुआ है, उसने ना आखिरी मिनट में प्लो प्लॉक के साथ बना लिया। और वो बात इंग्लिस लिस्टनिंग को आज भी याद है, और वो इसीलिए क्या कहते हैं कल उनकी करीबन कल 2.5 घंटे की मीटिंग रखी गई हुई थी, मगर वो मीटिंग 5.25 घंटे हुई है। क्योंकि मेरे ख्याल से उन्होंने उस एक्सपीरियंस से सीख लिया हुआ है कि हमने अपने मंतेरा जो है ना सही तरीके से इस्तेमाल करने हैं। और आज जो नेगोशिएशन है जो 5 बजे रात को शुरू होंगी, उससे पहले कॉन्गली ओनस ने जो दो ग्रीनलैंड के और दो फेडरल आइलैंड के मंतेरे हैं उनको भी बुलाया हुआ है कि उनकी क्या ख्वाहिशें हैं। तो एक किस्म का देखा जाए ना तो ये होमवर्क इतना स्ट्रॉन्ग किया जा रहा है कि कम से कम 2-2.5 साल तो ये गवर्नमेंट चल सके,
1: 2-2.5 साल हुकूमत चल सके। तो अदनान, ये आपने देखा होगा कि जो गैर मुल्की लोग सियासत करते हैं या जो गैर मुल्की सियासतदान हैं, पार्टियों के मेंबर्स भी हैं, तो ये पावर पॉलिटिक्स करते हैं, आप क्या कहेंगे?
2: डॉक्टर साहब देखिए, मैं इस पे मैंने आपको पहले भी कहा है कि मुझे इस बात बड़े क्वेश्चन होते हैं। आपको हमेशा ये देखना चाहिए कि आपका पार्टी का एजेंडा क्या है, आपकी पार्टी की पॉलिसी क्या है, आपकी पार्टी के अंदर चीजें क्या है। हाँ डेफिनेटली हो सकता है कि हर चीज में आप शामिल ना हों, मगर जब आप सियासत के अंदर बढ़ते हैं ना तो आपको हर मसले का मसाइल का जो होता है ना उसको लेके चलना होता है। और इस वक्त जो सूरत हाल डेनमार्क की चल रही है, जिस वजह से ये क्या कहते हैं हुकूमत बन नहीं रही और बननी थी रही, वो यही है कि जो एक मॉनली पॉलिसी है ना उसमें बड़ा गौर किया जा रहा है। क्योंकि जिस तरह से सूरत हाल है कि 2-3 साल के अंदर हो सकता है कि माइनस की तरफ जो स्टेट बजट होता है वो जा सकता है, बंदा सही तरह से ना बने। तो बंदे को ये हमेशा याद रखना चाहिए कि जब बंदा पॉलिसी में जाता है बंदे को हर चीज का नहीं मालूम होता, पर इतना तो पता हो कि बंदा किस जगह पे खड़ा है और कौन कौन सी चीजें आ रही हैं, कौन कौन सी चीजें नहीं आ रही। एम्सलोन में एक आएंगी, ग्लोस्टो में दूसरी आएंगी, टॉस्टो में तीसरी आएगी। अब इस वक्त जो जो जो सूखते हाल है, आज हो गई है 28 मई, हुकूमत अगले हफ्ते जाके बने जून के अंदर कह लेते हैं, पहले हफ्ते दूसरे हफ्ते 1-2 हफ्ते वो लगाएंगे चीजें चेक करने में। जुलाई मंथ में फिर करीबन जाके आपको पता चलेगा कि मून रीजन के बजट क्या है। अल्लाह करे पहले पता चल जाए, होमवर्क हो गया हो, मगर मिड जून में पता चलेगा जो मई में पता चल जाता है। तो हमारे सियासतदान को ये बड़ा रखना चाहिए कि हमने जब ये बजट आएगा उसको कैसे लेके चलना है, कहाँ पे कैसे कमी पेशी क्या है, जहाँ पे खर्चे हैं कहाँ पे खर्चे नहीं हैं, क्योंकि ये हमेशा राजा सब याद रखना चाहिए कि हर चीज़ के खर्चे होते हैं। और मैं तो एक एग्जाम्पल एमसलून में रह रहा हूँ, मुझे पता है कि किस एरिया में कहाँ पे प्रॉब्लम्स हैं और कहाँ पे हैं। अल्लाह का शुक्र ये है कि जो मुझे जो हमारे पास इंफॉर्मेशन वो है कि इधर की जमीन है अभी तक ठीक है, मगर सूरत हाल बनने का कोई पता नहीं चलता। और ये चीज़ें बनने को गौर से देनी चाहिए, क्योंकि जैसे मोटी एग्जाम्पल है, जब हमने फरवरी में इलेक्शन लिखा था, हमने मेरे ख्याल से जुमेरात वाले दिन इलेक्शन लिखा था, हफ्ते वाले दिन ट्रंप ने ईरान पे हमला कर दिया था, पूरी गेम चेंज हो गई, सूरत हाल पूरी चेंज हो गई, हमें पता था कि कोई चीज है। और ऐसे सूरत हाल कभी भी चेंज हो सकती है,
1: ऐसी सूरत हाल कभी भी चेंज हो सकती है। तो अदनान, बाकी ये ब्रेकिंग न्यूज आज ये भी चल रही है कि आप जो साइन करते थे, आप अपनी पार्टी को रजिस्टर्ड कराते थे तो 20,000 साइन की ज़रूरत होती थी और चेक एंड बैलेंस भी था, तो अब जो है वो 50,000 तक की जो है वो बातें सुनने को मिल रही हैं, और उसके साथ मुख्तलिफ सियासतदान भी बयान अपने अपने दाग रहे हैं, आप क्या कहेंगे?
2: राजा साहब ये इन्फॉर्मेशन सही है, इसके अंदर ये हुआ है कि ये बात इसलिए चली है, ये जब इलेक्शन हुआ था ना 24 मार्च को मंगल वाले दिन, 3 दिन बाद ही ना एक पार्टी से ना बंदे पहले उसने निकाला, फिर दूसरा उसका छोड़ गया, फिर एक और आ गया बीच में, वो उसकी पार्टी का था, वो नेपाल राग से का था, मगर वो बहुत दूसरी बात थी, वो कैम्बिस का वो उसका केस है, मगर उसने खुद ही जब आप ही भी उसने किया हुआ था वो नहीं है, तो कौन इस पक्षी का एक मिनट रह गया हुआ है। तो वो उसके बाद से ये तपैत चाह रहा है कि बंदा स्पैंक खान से 2% का 4% करे कि ज्यादा होना उसका इफ्ता करे या क्या करे, क्योंकि मसला ये है कि जो जो सूरत हाल पवन इस पक्षी के बाद बनी है ना, उसके बाद ये बड़ा तपैत चल रहा है। मेरी अपनी पसंद राय ये है कि बंदे को मैं तो अभी कहना कुछ नहीं चाहता, क्योंकि जैसे मैं एक पॉलिटिकल पार्टी का मेंबर हूँ भी हूँ और मैं अपनी राय दूँ, तो इनको थोड़ा बहुत सिस्टम का कोई ना कोई करना पड़ेगा कि बंदा चेक एंड बैलेंस रखे, क्योंकि दोबारा सूरत हाल ना हो के इस वक्त मेरे हाथ से मेरे इलम में नहीं है, मैंने पढ़ा भी नहीं है कि इस वक्त पार्लियामेंट के अंदर अभी पार्लियामेंट इलेक्ट ही ना हुई हो तो 4 लुइस किंग बैठ जाए, ये जरा बहुत ज्यादा है। तो इसके ऊपर थोड़ा बहुत बंदे को देखना चाहिए। मैं ये भी समझ सकता हूँ कि जो आर्गुमेंट आया है कि पहले बंदे को क्या कहते हैं जाके खुद लिखा के भेजनी पड़ती थी, अब आप कंप्यूटर से बहुत कुछ कर सकते हैं, तो बहुत सारे डिबेट चल रहे हैं, मगर मेरी पर्सनल राय आप पूछें तो इसका कोई ना कोई तो हल निकालना पड़ेगा, क्योंकि ये नहीं होना चाहिए कि बंदा इलेक्शन हो तो 3 या 4 बंदे पहले लिस्टिंग हो जाए, ये जरा थोड़ा क्या कहते हैं कोई ना कोई चेकिंग होनी चाहिए, किस तरह की होनी चाहिए इसका मैं तो एक्सपर्ट नहीं हूँ, मगर जो जो बात चल गई है वो चल गई है। मैं समझ सकता हूँ कि लोग इस बात पे परेशान होंगे कि 5.8 मिलियन बादी है डेनमार्क में, तो 50,000 उनका फैसला लेना बड़ा मुश्किल भी है, मगर वो भी सेम चीज हो सकती है, फिर बंदा एक बीच में हल कर सकता है, जैसे एक ने कहा था कि हम 3.0 स्पैंक्स कहां से कर देते हैं, बीच का हल ले आते हैं, तो देखते हैं आप क्या बनता है राजा साहब, मगर कुछ ना कुछ तो करना पड़ेगा ना कि बंदा एक पार्टी सेंसिबल हो, क्योंकि जो ये पवन पक्षी का हुआ था ऐसे होना तो नहीं था कहीं।
1: बजाय पार्टी के अदनान, अगर जो है मेंबरांस पर ये पाबंदियां इस तरह की लग जाएं तो वो ज्यादा बेहतर नहीं है
2: भाई, उसके अंदर वो भी तो मसला है, वो भी बंदा देख सकता है, अगर वो ये ना राजा साहब फिर वो बंदा ये करना पड़ेगा कि बंदा अपना मैंडेट नहीं लेके जा सकता, मगर वो भी हाल है, मगर कोई ना कोई हाल तो इनको करना पड़ेगा कि बंदा सेम सिचुएशन में ना आए, क्योंकि आप देखें अब एक देखें ना जिस तरह ये आप कह रहे हैं कि लो ब्लॉक अपनी गवर्नमेंट बनाना चाहते थे, हम आप एक सिनारिया देखते हैं कि वो लास्ट लोगों को भी इकट्ठा कर लेते और مورمیرس میر کو بھی اکٹھا کر لیتے, تو پھر ان کو یہ چار لوئس کنگ بھی ساتھ لانے پڑنے تھے, چار وہ کیا کہتے ہیں پیڈولا گرین لینڈ کے لانے پڑنے تھے, کچھ کرنا پڑنا تھا. وہ تو ایک کیا کہتے ہیں نا عجیب ساری حکومت بن جانی تھی, اور سب نے یہی کہنا تھا نا کہ یہ لولا لنگری گورنمنٹ ہے, ایسا بہت ساری باتیں شروع ہو جاتی ہیں. اس کے بعد پھر انہوں نے غور کیا, ہاں میں یہ سمجھ سکتا ہوں کہ جن نے یہ ڈبیٹ شروع کیا ایلتھانا چوک نے اور ٹینس فال کا پچی پی اکیاس فال نے, ان کو بھی پتا ہے کہ یہ ڈبیٹ بڑا کنفیوشنل ہے, کیونکہ وہ دونوں آپ دیکھیں نا پچھلے الیکشن سے لے کے آج کے الیکشن تک, 2022 کا بھی الیکشن دیکھ لیں, 2026 کا بھی الیکشن دیکھ لیں, ایلچینا چیو تو سپیاک خانسر کے ساتھ کیا کہتے ہیں خود ڈانس کرتے آ رہے ہیں, تو اب سری بندہ سوچ سمجھ کی بات انہوں نے کی ہوگی, اور ان کو بھی پتا ہے کہ ٹھیک ہے ان نے 50,000 کی انس کی اس لیے بات کی ہوگی کہ وہ ڈیفینیٹلی 50,000 انس کی بات کریں گے, میں یہ نہیں کہنا چاہتا, کیونکہ وہ کبھی نہیں چاہیں گے کہ سپینگس کان سے اوپر ہو جائے, کیونکہ وہ خود اس ڈانس کے اندر لگے ہوں گے, تو پھر کیا کہتے ہیں تو بندہ کہہ سکتا ہے, کیونکہ ان کے لیے بھی 3.0 ہو جائے تو کافی مشکل ہو جائے گا ان کے لیے بھی, کیونکہ یہ قریباً ان کو کافی ووٹ لانے پڑیں گے, 2.4-2.5 تھا ان کا ایک بار میرے خیال, تو پھر آبویسلی وہ ہو جاتا ہے, مگر اس پہ کوئی نہ کوئی بات تو چلے گی, اور یہ ڈیفینیٹلی کچھ نہ کچھ نتیجہ آئے گا, اور ہو سکتا ہے کہ ہماری جو باقی کی پارٹیاں جو پلو پلاک والے ہیں یہ سین سوم لیلا والے جو بان رہے ہیں, یہ جب سارا فالکے سنگھ بیٹھ جائے تو کیا کہتے ہیں پھر کیا کیا دیکھیں, کیونکہ ویورس کو ایک بریکنگ نیوز یہ بھی تو دے دینا کہ نارمل فالکے سنگھ کا آؤسلوتنس تپیت اس ہفتے ہونا تھا مگر وہ اوز کوٹ ہو گیا ہوا ہے, کیونکہ اس کا کوئی وجہ نہیں تھی کرنے کی, کیونکہ ٹیکنیکلی جو ہوتا ہے پارلیمنٹ وہ 1 جون سے لے کے 1 اکتوبر تک ایک قسم کی ایسا کام تو وہ کر رہے ہوتے ہیں, مگر آل کے چنگ سیل نہیں لگتی اس کے اندر, خالی فینس لو والا دن وہ بیٹھتے ہیں یا وہ پیش کرتے ہیں, تو وہ اوز کوٹ ہو گیا ہوا ہے, جتنی دیر تک گورنمنٹ نہیں بنے گی اور گورنمنٹ کے بعد وہ ڈیسائیڈ کریں گے کہ پارلیمنٹ کو ایکسٹرا چلانا ہے کہ نہیں چلانا ہے, کیا کرنا ہے.
1: عدنان کیا بات ہے کہ ایک وقت تھا کہ لوگ جو ہیں وہ زیادہ تر ممبر بنتے تھے سوشل ڈیموکریٹ کے, اور اس کے بعد ایس ایف ایم بھی جاتے تھے اور وینسٹرا میں بھی جاتے تھے, کنزرویٹو میں بھی جاتے تھے, لیکن جو غیر ملکی نژاد تھے وہ ایس ایف میں اور زیادہ تر جو ہیں وہ سوشل ڈیموکریٹ میں جاتے تھے. اب دیکھا ہے کہ رجحان بنتا جا رہا ہے کہ ایس ایف پھر بہت زیادہ مضبوط ہو رہی ہے غیر ملکیوں کی وجہ سے.
2: یہ بات سچ ہے, کیونکہ بات وہی آتی ہے نا, کیونکہ لوگ نا لوگوں کو انوان تپلچک کی وجہ سے بہت سارے لوگ جانے لگ پڑے ہیں, اور وہ بات آپ کی صحیح ہے, کیونکہ اس کے اندر میں آپ کو ایک بات بتاؤں, آپ کے ویورس کو بھی میں بتا دوں, آپ کے بھی ہو گئے ایک بات, میں سوری میں اس بات کو بات کرنا چاہ رہا ہوں, میں بتانا چاہ رہا ہوں لوگوں کو کہ پرسوں چوتھ عید کے ایک دن پہلے